0: کمرشل بریک بعد ایک دفعہ بھی ہر آواز سبرین سجلن کے پروگرام میں بھلی کار چوندا سی پروگرام صحت جی گال چی مہرا پر ایف ایم 94 تن لائیو پیش کے پیو نی اواں جو پنجو میزبان حاکم علی جسکانی اواں سان گڈ آہی اساں دے اسٹوڈیو میں موجود سن جو مشہور و معروف ڈاکٹر منظور حسین میمن صاحب جے کی مختلف بیماریاں بابت جان دیندا آہن ڈاکٹر صاحب جو خاص مہربانی آہن محبت آہن جے کو پنجو قیمتی وقت کڈی کرے اساں دے اسٹوڈیو میں ایندا آہن ائی اچن تھا 0301-2196-851-01-9685-1 असांजो लाइव कॉल नंबर आहे। तव्हां असांजे प्रोग्राम में बज़रिया लाइव कॉल शामिल थी सघो था। डॉक्टर मंज़ूर हुसैन मेमण साहिबु असांजो सिंध जो मशहूरु मारूफ़ डॉक्टर आहे। डॉक्टर साहिब खे भलीकार चवंदासीं, ख़ुश आमदी चवंदासीं। 0301-2196-851 ते तव्हां کال کرے پروگرام میں شامل تھی سکو تھا۔ ڈاکٹر صاحب سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج اسپتال نواب شاہ۔ ڈاکٹر صاحب ہر اربع خمیس جمعہ چھنچھر آچر اور سومر تے یعنی ہفتے جا چھ ڈی صبح جو 10 کھا شام 5 وگے تائیں جرمن ہومیوپیتھک کلینک ساموں ودھن پوٹرا پیٹرول پمپ کوتلی کبیر روڈ مہراپور شہر میں مریضن جو علاج کندا ہن۔ کا بھی بیماری لا علاج ناہی، اواں کے بالکل بھی مایوس ناہی تھیڑو، مایوسی کفر آہے، تین کرے کدھیں بھی مایوس ناہی تھیڑو۔ ہر بیماری جو ڈاکٹر صاحب وٹ علاج آہے، لا علاج مریض بھی جے ہوندا ہن جن کے ڈاکٹر لا علاج کرے چھڈیندا ہن، ایون کراچی تے ویندا ہن فری گری وری ڈاکٹر صاحب وٹ ایندا ہن۔ اڑے مریضن بابت اساں ڈاکٹر صاحب کھا پچھندا سی۔ ڈاکٹر صاحب کافی مریض جے کے لا علاج تھی کرے چن تھا، اواں جی میموری مطابق جے کے اواں اج جو موضوع وے الریڈی میموری آہے، تواں کے کافی مریض اڑا یاد ہوندا ہن جے کے لا علاج تھی آیا ہوجن ائی وری تہاں وٹ صحت یاب تھی آیا ہوجن، اڑا کے اساں کے بدھائی دو مریضن دے حوالے سان۔
1: جی سائیں بالکل، کھوڑ سارا پیشنٹس کافی اساں انہاں دے ویوز بھی لائیو جے کو اس ایف ایم تے لے اسی یا جے کے لائیو ایف ایم تے بھی جے کو اسو کال کرے بدھائیندا ہن۔ خاص کرے جکڑے تا مشہور واقعے میں پوچھنو تا مثال جی تا گال بلیڈر اسٹون جی گال کی، تا گال بلیڈر اسٹون پیشنٹ جن کے 20 mm جی گال بلیڈر اسٹون ہوئی، تا ان جی ماشاءاللہ جکو اسو وا اسٹون اخراج تھی وئی یعنی ختم تھی وئی ان میں، ائی ماشاءاللہ وہ بالکل صحت یاب تھی ائی پانجا ویوز بھی دئیو۔ اڑے طریقے سان کڈنی اسٹون جی ہت دا عموماً جکو اسو خاص کرے جکے بھی پیشنٹ ماشاءاللہ آئندا ہیں انہوں کے اساں ہومیوپیتھک کے حوالے سے جی میڈیسنس ڈیندا ہوں تو انہوں میں کافی فرق پیجی ہے۔ اڑی طریقے سے کچھ گزرل ٹائم جا کچھ واقعات ہیں، مثلا دادو شہر میں امورو جن کلینک ہوئی تو اتنے دادو شہر جو ہوا شمبانی بروچ پیشنٹ ہوا، انہوں کی لیڈیز پیشنٹ کے پریگنینٹ ہوئی، ان کے 8 اسٹون جو ہے سو 10 mm جا مختلف سائزز جی ہوئی، 8 اسٹون ہوئی جی ماشاء اللہ ان کے ڈاکٹر نے آپریٹ کیا، لیکن انہوں نے آپریٹ کیا ہو لیکن انہوں نے جدہ ان کی پریگنینسی جو 9th منتھ ہو جدہ سیزر تھی تو بعد میں ہی جو ہے سو وی ان جو الگ سے آپریشن کر سکوں تھا، لیکن الحمدللہ کچھ پیشنٹ اصا کا دوا وی ان کے بدایا ان کے دوا ڈنی سی تو الحمدللہ ان جو واری باری جو ہے سو یعنی ود ان منتھ میں ان جو وہی 8 اسٹون جو ہے سو نکری ویو ہیں، وہ پیشنٹ جو ہے سو پچھاڑی کافی ساری اصا کے دعاؤں بھی ڈیندا ویا بیا بھی کھوڑ سارا پیشنٹس ان موکلیا۔ یہ نہ صرف کڈنی اسٹونس کے حوالے سے جی بغیر آپریشن کے حوالے سے گال کرجیے پائلس کی، تو پائلس میں بھی اڑا پیشنٹ کھوڑ سارا آیا جے بغیر آپریشن تھی چاہے فسٹولا ہو جائے چاہے پائلس ہو جائے وہ ان جا ختم تھی، یا گدور کے حوالے سے گال کئی سی تو گدور میں بھی گھنن کے پروسٹیٹ گلینڈ جنو ودھی ویندو ہے ان جو اصا جو مطلب 40-40, 60-60 mm 100-100 جو ہے سو ملی گرام تھی ویسا ہے، وہ بھی جو ہے سو ماشاء اللہ اصل بالکل پیشنٹ صحیح تھی آ۔ سو یہ ایکڑی شفا جی گال ہے، شفا اللہ تعالیٰ کے ہاتھ میں ہے، لیکن گال ہے ہومیوپیتھک دوا کے حوالے سے تو وہ اواں کے تھی پہنچائی سی، یا نک جی ہڈی جو گوشت ودھی ویندو ہے ان جو بھی ساجر قصو بھی اسا کھولیو سی گال ادھ میں رہی وی، تو چاہے ٹرانسلائٹس ہوجن یا گلے جا گدود ہوجن تو ان جو بھی جدہ اسا بیسیکلی ایکڑا نیزل پلپس تھیندا ہن جے الرجی دے کرے جے کو ریشو نک میں اچھی ویندو ہے پوئے وہ گدودن جی صورت اختیار کرے ان جی جدہ اسا میڈیسنس ڈیندا ہوں त अलहमदिल्ला उहे बि जेको आहे सो बिल्कुलु उन्हनि जी एलर्जी बि ख़तमु थी वेंदी आहे ऐं उहे गदूद बि ख़तमु थी वेंदा आहिनि छो जो उन्हनि जे ॾिसो हिकिड़ो नाज़ुक मसइलो हूंदो आहे जॾहिं उहो जा गदूद निकिरी ईंदा आहिनि त न हू साह सही खणी सघंदा आहिनि न वरी जेको आहे सो सही ॻाल्हाए सघंदा आहिनि उन्हनि खे न बिल्कुलु नास बंदि हूंदी आहे राति जो सुम्ही न सघंदा आहिनि अहिड़े क़िस्म जे मरीज़नि खे जेके अहम निशानियूं हूंदियूं आहिनि उन्हनि खे एलर्जी न छॾींदी आहे खूंगरा उन्हनि जा आम हूंदा आहिनि ऐं जॾहिं अव्हांखे ख़बर आहे त जॾहिं उन्हनि जो नक जी जेके गदूद वधी वेंदा आहिनि उनजे करे छो जो ईयर नोज़ थ्रोट हिकिड़ो ई रस्तो हूंदो आहे कनु नक ऐं गले जो पोइ जॾहिं उहो रेशो ॻणंदो आहे या गदूद ठही वेंदा आहिनि त पोइ उन्हनि खे कननि ते बि ताड़ी चढ़ी वेंदी आहे यानी उहे कननि खां न ॿुधी सघंदा आहिनि ऐं कननि खां बि रेशो वरी ॻणणु शुरू थी वेंदो आहे ऐं उहो ई रेशो वरी जेको आहे सो जॾहिं कन ब्लॉक थी वेंदा आहिनि त वरी गले जे तरफ़ जेको आहे सो कंदा आहिनि पोइ यानी वरी गले में हुननि खे जेको आहे सो इहो जेको आहे सो जंहिंखे निडियलेस बि चऊं ज़ुकाम थी वेंदो आहे या चेस्ट कंजेक्शन थी वेंदी आहे बलगम पोइ उन्हनि जो न निकिरणु म्यूकस ठही वेंदो आहे त उनजो बि असां वटि होम्योपैथी उन अहिड़े क़िस्म जे पेशंट्स जे लाइ फ़िलहालु फर्स्ट एड तौर ते मां ॿुधाईंदो आहियां त उन्हनि खे गरम पाणी जी भाप जेको आहे सो वठणु घुरिजे या गरम पाणी सां जेको आहे सो उन्हनि खे गराड़ा करणु घुरिजनि ऐं गरम पाणीअ सां जेको आहे सो नमक विझी उनजो नक साफ़ु करणु घुरिजे त इहा हिकिड़ी फर्स्ट एड आहे लेकिन उनजो मुकमल ट्रीटमेंट होम्योपैथिक में छो जो ऑपरेट माण्हू केतिरो कराईंदो ऑपरेट कराइण खां पोइ बि इहे केसिस ॾिसण में आहिनि चाहे साइनोसाइटिस जा हुजनि चाहे ट्रांसलाइटिस जा हुजनि ऑपरेशन कराइण खां पोइ बि जेको आहे सो वरी उहे साॻई जेको आहे सो उन्हनि जा गदूद वधी वेंदा आहिनि ऐं इहो ई हाल साॻियो स्टोन्स जो बि हूंदो आहे तव्हां चाहे स्टोन कढायो बि ऑपरेट करायो लेकिन ऑपरेशन खां बाद में बि जेको आहे सो वरी स्टोन्स ठही वेंदा आहिनि असांजो होम्योपैथिक दवाउनि में इहो ई जेको आहे सो हिकिड़ी मौजज़ाना करामतूं रखियल हूंदियूं आहिनि त जॾहिं हिकिड़ी त ऑपरेशन खां बग़ैर पथरी निकिरींदी आहे लेकिन दवा अहिड़ो कमु करे वेंदी आहे त वरी उहा पथरी न ठहंदी आहे यानी एतिरा पंहिंजा असरात छॾे वेंदी आहे सो इन हवाले सां होम्योपैथिक दवा तमामु जेको आहे सो आई हिकु त होम्योपैथिक दवा जो को बि साइड इफ़ेक्ट कोन्हे को हिकु त अव्हांखे फ़ाइदो जेको आहे सो यानी जड़ खां वठी मर्ज़ खे ख़ात्मो कराईंदी आहे ऐं हिन जो को बि साइड इफ़ेक्ट कोन्हे को त पोइ असां छो न जेको आहे सो उन रस्ते ते अचूं जेकी असांखे को फ़ाइदो ॾिए ऐं को नुक़सान खां अलावा जेको आहे सो फ़ाइदो ॾिए सो उहो आहे होम्योपैथिक दवा होम्योपैथिक दवा हींअर त जग जहान में मशहूरु आहे ऐं जेके बि असांजा जेको से मशाला चाहे हिते चाहे जेको आहे हींअर ॿाहिरि काफ़ी सारा पेशेंट आहिनि जेके असां वटि होम्योपैथिक मेडिसिन्स ते ई जेको आहे हूंदा आहिनि
0: प्रोग्राम आहे सिहत जी ॻाल्हि जी मेहरापुर FM 94 जो ही आवाज़ तव्हां जे समातुनि ते पहुचे पियो डॉक्टर मंज़ूर हुसैन मेमण साहब सीनियर लेक्चरर नवाब शाह होम्योपैथिक मेडिकल कॉलेज ऐं अस्पताल नवाब शाह असांजे स्टूडियो में मौजूदु आहिनि जेकी मुख़्तलिफ़ बीमारियुनि बाबति तव्हांखे ॼाण ॾेई रहिया आहिनि डॉक्टर साहिब जो ख़ासि महिरबानी मोहबतूं आहिनि जो पंहिंजो क़ीमती वक़्तु कढी करे डॉक्टर साहिबु असांजे स्टूडियो में ईंदा आहिनि अव्हांखे हाणे कराची नवाब शाह हैदराबाद या इस्लामाबाद वञण जी ज़रूरत नाहे उहो ई सिंधु मशहूरु मारूफ़ डॉक्टर असांजे स्टूडियो में मौजूदु आहे 0301-2196-851 असांजो लाइव कॉल जो नंबर आहे होम्योपैथिक कंसल्टेंट ऐं फैमिली फिज़िशन सीनियर लेक्चरर नवाब शाह होम्योपैथिक मेडिकल कॉलेज ऐं अस्पताल नवाब शाह डॉक्टर मंज़ूर हुसैन मेमण साहबु असांजे स्टूडियो में मौजूदु गुर्दे जी पथरी आहे मसाने जी पथरी आहे ऐं इन खां अलावा गले जा गदूद वधियल आहिनि या नक जी हॾी वधियल आहे उनजो बग़ैर ऑपरेशन जे इलाज कयो वञे थो अव्हांखे ऑपरेशन कराइण जी का बि ज़रूरत नाहे कॾहिं बि अव्हांखे मायूस नाहे थियणो गोॾनि में सूरु आहे संदनि में सूरु आहे जोड़नि जो सूरु आहे नक कन गलो पुराणो नज़लो निछो मथे जो सूरु अधु मथे जो सूरु नज़र जी कमज़ोरी कन जो वहण कन जो सूरु घटि ॿुधण में अचणु शुगर ब्लड प्रेशर दिलि जा मर्ज़ फालज खंग टीबी मादे जो सूर मादे जी अल्सर त्री जो वधण जिगर हेपाटाइटिस बी सी गुर्दन जो इन्फेक्शन मर्दन ऐं औरतुनि ऐं मर्दनि जे पोशीदा बीमारियुनि जो डॉक्टर साहिबु कामयाबु इलाजु कंदा आहिनि डॉक्टर साहिबु हर अरबा ख़मीस जुमो छंछर आचर ऐं सूमर ते सुबुह जो 10 खां शाम 5 वॻे ताईं डॉक्टर साहिबु मरीज़नि जो इलाजु कंदा आहिनि हर जुमे छंछर ऐं आचर ते यानी हफ़्ते जा 3 ॾींहं डॉक्टर साहिब जी जेकी चेकअप फीस हूंदी आहे उहा बिल्कुलु फ्री हूंदी आहे बिल्कुलु मुफ़्त हूंदी आहे जेका जर्मन फ्रेंचाइज़ वारा बर्दाश्त कंदा आहिनि जेके डॉक्टर साहिब जी फीस बि अफोर्ड नथा करे सघनि उन्हनि जे लाइ इहा हिकिड़ी फैसिलिटी रखी वई आहे डॉक्टर साहिब जे तरफ़ां डॉक्टर साहिब जी जेकी कंपनी आहे उन जे तरफ़ां जीअं उहा डॉक्टर साहिब खे पंहिंजो चेकअप कराए सघनि इहा ॻाल्हि अव्हांखे ज़रूरु ॿुधाईंदासीं नोट कराईंदा हलंदासीं तव्हांखे दवा स्टोर तां वठणी हूंदी आहे। प्रोग्राम सिहत जी ॻाल्हि जीअं मेहरापुर FM 94 जो ही आवाज़ अव्हांजे समातुनि ताईं पहुचे पियो। डॉक्टर मंज़ूर हुसैन मेमण साहिबु असांजे स्टूडियो में मौजूदु आहिनि, जेकी मुख़्तलिफ़ बीमारियुनि बाबति तव्हांखे ॼाण ॾेई रहिया आहिनि। 0301-2196-8151। डॉक्टर साहिब खे भलीकाए चवंदासीं, ख़ासि महिरबानियूं आहिनि डॉक्टर साहिब जूं जो पंहिंजो क़ीमती वक़्तु कढी करे असांजे स्टूडियो में डॉक्टर साहिब आया आहिनि। ऐं डॉक्टर साहिब जी इहा हिकिड़ी मोहबत आहे जो पंहिंजो क़ीमती वक़्तु कढी करे असांजे स्टूडियो में ईंदा रहनि था। उर्दुबी ख़ासकली खां ई परवानो ज़ुल्फ़िकार अली ख़ासकली साहिब जो ख़ासि महिरबानियूं मोहबतूं आहिनि। प्रोग्राम आहे सिहत जी ॻाल्हि, तव्हां असांजे प्रोग्राम में लाइव कॉल ज़रिए शामिलु थी सघो था। 0301-2196-8151 ते कॉल करे ऐं शामिलु थी सघो था। प्रोग्राम सिहत जी ॻाल्हि जीअं मेहरापुर FM 94 जो ई आवाज़। डॉक्टर साहिब, पंहिंजे मौज़ू खे अॻिते वधाईंदा हलूं था। इन खां अलावा ॿिया जेकी मुख़्तलिफ़ असांजा प्रोग्राम में माना जेकी मरीज़ आहिनि या जेके व्यूज़ ॾींदा रहनि था, उन्हनि जे बारे में असीं जीअं तव्हां गुर्दे जी इन जी मसाने जी पथरी जी ॻाल्हि कई, इन जी पित जी पथरी जी, ख़ासि तौर ते माण्हू चवंदा आहिनि त साईं पित जी पथरी नाहे निकिरी सघंदी, ऐं तव्हां वटि ॾिसो हिकिड़ो होम्योपैथिक में निकिरी वञे थी, त इन जे लाइ अव्हां छा सजेस्ट कंदा आहियो, ख़ासि तौर ते ट्रीटमेंट खां अलावा जेकॾहिं उनखे थिए थो, या वरी जेकॾहिं पितो माण्हू कढाए था अचनि पिया, उन्हनि सां वरी मादे जो मसइलो थी थो वञे पियो, उन्हनि खे छा चवंदासीं?
1: तमामु ज़बरदस्त ॻाल्हि आहे ऐं वाक़ई बिल्कुलु सही ॻाल्हि आहे त जॾहिं पितो जेके असांजा फैट्स हूंदा आहिनि उहो पितो अख़राज कंदो आहे, पर जॾहिं पितो पंहिंजो कमु छॾे वेंदो आहे या पितो जॾहिं रिमूव थी वेंदो आहे त पोइ सारो प्रॉब्लम, सॼो लोड जेको आहे सो न मादे ते अची वेंदो आहे, ऐं पोइ मादो हमेशह डिस्टर्ब रहंदो आहे, उनजे करे पेशंट खटियूं खटियूं ढकारियूं उनखे ईंदियूं आहिनि, वात में पाणी अची वेंदो आहे, पेट फूलजी वेंदो आहे, ऐं हां में सूरु पवणु शुरू थी वेंदो आहे। इहा तकलीफ़ ख़ासि करे राति जे टाइम में जेको आहे सो उन पेशंट खे थींदी आहे। जिन खे इहे थींदड़ आहिनि उहे ज़रूरु जेको आहे सो इन ॻाल्हि खे नोटिस कंदा हूंदा त उन्हनि खे इहा तकलीफ़ राति जे टाइम में ऐं तमामु हिकिड़ी दर्दनाक तकलीफ़ थींदी आहे ऐं तमामु घणी तकलीफ़ जॾहिं वञी उहो हॉस्पिटलाइज़ थींदा आहिनि, ड्रिप्स वग़ैरह लॻंदियूं आहिनि ऐं इंजेक्शन्स वग़ैरह, तॾहिं उनखे आरामु मिलंदो आहे। लेकिन होम्योपैथिक में जेको आहे सो जॾहिं ट्रीटमेंट ॾिनी वेंदी आहे त उन में इहो गाल ब्लेडर खे रिमूव करण जो सवाल ई पैदा न हूंदो आहे, छो जो इहे स्टोन्स जेको आहे सो निकिरी वेंदा आहिनि ऐं गाल ब्लेडर पंहिंजी असल सूरत में हूंदो आहे ऐं वरी पेशंट जेको आहे पेशंट जो मादो सही तरीक़े सां कमु कंदो आहे। सो इन जे करे ई जेको आहे सो अच्छा जेके तव्हां पुछो त जेकॾहिं इलाज खां अलावा जेकी देसी ॾसनि जे हवाले सां असां ॻाल्हि कयूं त ॾिसो कुदरत जेको आहे सो उनजी हर शइ में शिफ़ा रखियल आहे। जीअं मिसाल जैतून जो तेल आहे, अल्ला ताला जैतून जो ज़िक्र क़ुरान शरीफ़ में कयो आहे ऐं जैतून जे तेल में शिफ़ा आहे। अहिड़े तरीक़े सां 40 ॾींहनि ताईं हिकिड़ो कामयाबु नुस्ख़ो मां हमेशह ॿुधाईंदो ईंदो आहियां ऐं हाणे त जेको आहे सो हर को अव्हां खे ॿुधाईंदो बि हूंदो त 40 ॾींहनि ताईं जेकॾहिं हिकिड़ो चमचो सुबुह जो नेराने नीम गरम गिलास पाणी में अव्हां जेको आहे सो हिकु चमचो जैतून जो तेल, हिकु चमचो माखी ऐं हिकु चमचो लीमे जो रस जो मिलाए तव्हां पीआरींदो पेशंट खे त उहो अल्ला ताला जी महिरबानी सां उहो एतिरी जेको आहे सो पंहिंजी ताक़त रखे थो जो उन पथरी खे जेको आहे सो बिल्कुलु ॻारे थो ऐं उहे जेके असरात आहिनि जंहिंजे करे थिक वॉल्स थी वञनि थियूं ऐं जेको आहे सो गाल ब्लेडर जूं ऐं जंहिंजे करे उन में चर्बी इकट्ठा थी वञे थी, उहा गलणु शुरू थी वञे थी ऐं पेशंट खे जेकी तकलीफ़ आहे उहा घटिजणु शुरू थी वञे थी। बेशक मेडिसिन्स पंहिंजियूं ॾींदा आहियूं लेकिन इहे बि शयूं गॾु पेशंट खे जेको आहे सो ॾियण सां काफ़ी अफ़ाको अची वेंदो आहे। त मां हमेशह चाहे अच्छा इहा ई साॻियो ई नुस्ख़ो तव्हां चाहे किडनी स्टोन कंहिंखे आहे उनखे बि तव्हां ॾींदो त उन जूं बि इहे स्टोन जेको आहे सो ॻरण शुरू थी वेंदा आहिनि। लेकिन ख़ासि करे गाल ब्लेडर जे हवाले सां ॻाल्हि कयां त गाल ब्लेडर में इहो नुस्ख़ो तमामु कामयाबु आहे ऐं असां इहो ई नुस्ख़ो जेको आहे सो दोस्तनि खे ॿुधाईंदा आहियूं। इन मां काफ़ी सारो
0: सर तमामु इहो बहितरीनु हिकिड़ो तव्हां नुस्ख़ो ॿुधायो, मां चवंदुसि इहो नुस्ख़ो अञा बि तव्हां रिपीट कयो जेके दोस्त न सम्झी सघंदा आहिनि, छो जो हिकु दफ़ो पहिरियों उन्हनि जो तवजो बि घटि हूंदो आहे त भले हिकु दफ़ो रिपीट कयो जीअं उहे बि आसानी सां उनखे नोट बि करे सघनि, ॿुधी बि सघनि ऐं असीं उनखे चवंदासीं 0301-2196-851 ते अवां खां कॉल करे पुछी भी सघन था नुस्को।
1: बिल्कुल, जैतून जो तेल जेको आहे सो मशहूरु हूंदो आहे। हिनमें जैतून जे तेल में ॿ क़िस्म जा तेल ईंदा आहिनि। हिकिड़ो ईंदो आहे मालिश जे हवाले सां जेको, ऐं ॿियो ईंदो आहे यानी पीअण जे हवाले सां। पीअण जे हवाले सां तव्हां कंहिंखे बि कंहिं सुठे मेडिकल स्टोर वारे खे या पंसार वटि वेंदो या कंहिं वॾे सुपर जनरल स्टोर में,
0: पीअण मतिलबु खाइण में, खाधे पीते में,
1: खाधे पीते में इस्तेमालु कजे थो। एक्स्ट्रा वर्जन ऑयल उनखे चइबो आहे, एक्स्ट्रा वर्जन ओले ऑयल। ॿाहिरिनि मुल्कनि जा बि अचनि था असां वटि, जा पाकिस्तान जा बि अचनि था, कहिड़ो बि मिली वञे त वधीक उहो बहितरु आहे। एक्स्ट्रा वर्जन ऑयल जे नाले सां, यानी जेको पीअण जो या खाइण जो तेल इस्तेमालु कबो आहे, उहो चमचो हिकिड़ो ऐं चमचो सिंधी माखी जो चमचो जेको आहे सो लीमे जे रस जो, इहे तव्हां पाणी में जेको आहे सो नीम गरम पाणी में विझी करे ऐं इस्तेमालु कराईंदो पेशेंट खे, त अलाह ताला जी महिरबानी सां चाहे किडनी स्टोन आहे चाहे गाल ब्लडर स्टोन आहे उहा जेको आहे सो बिल्कुलु ख़तमु थी वञे थी।
0: तमामु बहितरीन सामिन खे ॿुधाईंदा हलूं प्रोग्राम सिहत जी ॻाल्हि जीअं मेहरापुर FM 94 तव्हांजी ख़िदमत में लाइव पेश कयो पियो वञे। डॉक्टर मंज़ूर हुसैन मेमण साहिबु सिंध जो मशहूरु मारूफ़ डॉक्टर असांजे स्टूडियो में मौजूदु आहे, जेको मुख़्तलिफ़ बीमारियुनि बाबति ॼाण ॾेई रहियो आहे। डॉक्टर साहिबु हर अरबा, ख़मीस, जुमो, छंछर, आचर ऐं सूमर ते सुबुह जो 10 खां शाम 5 वॻे ताईं जर्मन होम्योपैथिक क्लिनिक साम्हूं वधण पुटरा पेट्रोल पंप कोटली कबीर रोड मेहरापुर में मरीज़नि जो इलाज कंदा आहिनि। डॉक्टर साहिबु तव्हांजो तमामु घणियूं महिरबानियूं। डॉक्टर साहिबु अवां आख़िर में असांजे मौज़ ॿुधंदड़नि खे कहिड़ो पैगाम ॾियणु चाहींदा साईं?
1: जी सर, बिल्कुलु काल जे तरफ़
0: हा काल हिकिड़ी शामिलु कंदा हलूं था। पहिरीं ॾिसूं किथां जो कॉलर असां सां गॾु हूंदो, पर ही बि मिस कॉल थी चुकी आहे, त अवां कहिड़ो पैगाम ॾियणु चाहींदासीं?
1: जेको आहे सो पैगाम इहो ई हूंदो आहे त 5 वक़्त जी निमाज़ जी पाबंदी ज़रूरी आहे, सदिको ज़रूरु ॾींदा कयो, ऐं सदिके सां जेको आहे सो हर बीमारी हर तकलीफ़ दूरि थिए थी। ऐं उनखां अलावा जेके बीमार आहिनि उन्हनि जे लाइ या हॉस्पिटलाइज़ आहिनि उन्हनि जे लाइ ज़रूरु दुआ कंदा कयो, या जेके बे औलाद आहिनि उन्हनि जे लाइ ज़रूरु दुआ कंदा कयो, ऐं असांखे ज़रूरु दुआ में यादि कजो। वॾी महिरबानी।
0: प्रोग्राम सिहत जी ॻाल्हि अव्हां खे ॿुधाईंदा हलूं डॉक्टर मंज़ूर हुसैन मेमण साहिबु मुख़्तलिफ़ बीमारियुनि जो माहिर डॉक्टर। डॉक्टर साहिबु हर अरबा, ख़मीस, जुमो, छंछर, आचर ऐं सूमर ते सुबुह जो 10 खां शाम 5 वॻे ताईं जर्मन होम्योपैथिक क्लिनिक साम्हूं वधण पुटरा पेट्रोल पंप कोटली कबीर रोड मेहरापुर में मरीज़नि जो इलाज कंदा आहिनि। 0301-2196-851 अव्हां कंहिं बि वक़्तु डॉक्टर साहिब सां राबतो करे सघो था। काल जो सिलसिलो अञा बि जारी आहे। डॉक्टर साहिबु पैगाम पंहिंजो ॾेई चुको आहे, पर असांजी कोशिशि हूंदी आहे त वरी बि जेको काल करे थो बुलाए उनखे डॉक्टर साहिबु शामिलु कंदा हलंदा, हिकु बि काल शामिलु करे छॾियूं पिया हली करे। अस्सलाम वालेकुम।
2: वालेकुम सलाम
0: साईं, मुंहिंजा केरु साहिबु पियो ॻाल्हाए? जी जी, भली कार चवनि था। अली नवाज़ साहिब खे ठीकु आहियो? त भई ठीकु आहे मुंहिंजा साईं,
2: ख़ुशि आहियो?
0: दुआ आहे अलहमदुल्ला। छा पुछंदा साईं डॉक्टर साहिब खां?
2: डॉक्टर साहब खां पुछंदासीं जेको आहे त इहो पासे में सूर थो पए थोरो।
0: अच्छा, उमिरि घणी आहे मुंहिंजे भाउ जी?
2: उमिरि थी 45 साल।
0: खॿे पासे या सॼे पासे या मथे सीने खां या हेठि पेट खां?
1: खोड़सारा अस्बाब आहिनि, को किचरो अची वेंदो आहे या यूटीआई इन्फेक्शन थी वेंदो आहे या स्टोन हूंदो आहे या जेको आहे सो गैस्ट्रिक पेन बि पइजी सघे थो। सो हुन अधे खे इहो ई चवंदासीं, हिकु त जेको आहे सो जीरो सौंफ़ अधु चमची रोज़ाना राति जो पाणी में काढ़े ऐं उहो काढ़ो पीअनि, इनशाला ताला फ़र्क़ु पइजी ईंदो। वरना रूबरू क्लिनिक ते, सुभाणे मां क्लिनिक ते हूंदुसि त रूबरू ॾेखारे वञनि त वधीक बहितरु।
0: तमामु घणी महिरबानी डॉक्टर साहिबु। सामिन, डॉक्टर साहिबु मुख़्तलिफ़ बीमारियुनि जो माहिर डॉक्टर आहे। गुर्दे जी पथरी आहे, मसाने जी पथरी आहे, पिते जी पथरी आहे, नक जी हॾी वधियलु आहे, गले जा गुदूद वधियलु आहिनि, का बि बीमारी लाइलाज न आहे। अव्हां खे पुराणे खां पुराणो स्किन जो मसइलो आहे, जीअं 2022 खां वठी असीं अक्सर ज़िकिर कंदा आहियूं त स्किन जा तमामु घणा इशूज़ आया ऐं काफ़ी मरीज़ अहिड़ा जिन खे 5 साल, 4 साल, 3 साल थिया आहिनि ऐं उन्हनि खे 10 साल थिया आहिनि, स्किन जा प्रॉब्लम्स आहिनि ऐं उहे सिहतयाब नथा थियनि पिया। तव्हां कुझु चवणु चाहियो था डॉक्टर साहिबु? स्किन
1: में माशाल्लाह काफ़ी सारा पेशंट्स जेको असां ॾील कया आहिनि ऐं अलहमदिल्ला काफ़ी सारा उन्हनि खे शिफ़ायाब थी चुकिया आहिनि।
0: تمام بہترین تو جھلی گھڑی دہن سالن جو پیشنٹ ہے اسکن جو تو وہ بھی صحت یاب تھی ونن تھا مریض بھلے اسکن جو پرابلم ہے نک کی ہڈی وجل ہے گلے جا گدود ہیں اما کے فالج ہے جے کے بالکل بھی گھومی نہ سکندا یا جن کے سندھن جو سور جوڑن جو سور جے کے کندرگ ورا ہیں ڈاکٹر صاحب اڑا بھی مریض آیا جے کی گاڑی میں لہندا کون ہویا پر وقت گزرن کا پوجے ڈاکٹر صاحب علاج شروع کیو تو انن جو یا پوزیشن بیٹھی تو من وہ صحت یاب تھی پان ڈاکٹر صاحب وٹ اندا ہوا کال کالر کی طرف ونداسی السلام علیکم جی ادا کیر صاحب پہ گلائے نذیر خوشو صاحب کے بھلے کار چوندا بلوچستان کا گلائے پہ بلوچستان کتھا گلائے پہ مجا سائیں
2: صحبت پر بلوچستان
0: اچھا صحبت پر بلوچستان کا چھا پوچھندا ڈاکٹر صاحب کا تھرو پہ بدھو یا آس پاس میں آیا ہو سندھ میں ہلو ماشاء اللہ تمام بہترین ڈاکٹر صاحب بدائیں جی ڈاکٹر
1: صاحب بھا جی مہربانی بلوچستان میں جو اساں کال کئی ہے دیکھ ضرور بدائیں سا خفقان جو سور یا میگرین پین یا اد متھے جو سور دیکھ چوندا ہوں تو ان حوالے سے دیکھ چاہا سی دیکھ تو ہومیوپیتھک میں کامیاب علاج موجود ہے جی کافی دفعہ بے ہندہ علاج کرائے چکا فرق نہ پیا تو اصا وٹ مہراپر جو سوچن روبرو ڈیکھارے دوا وٹ سکتا چو جو کافی سارا بلوچستان جا دوست اصا وٹ ایندا
0: جی او پہریا ایندا جلمنگ سی بلوچستان کا اوستا محمد بلوچستان کا تے ہی بھی اتا جو سائیں ہے ماسن جو اس پاس جو ہے
1: اصا وٹ پیشنٹ بلوچستان جا موجود ہیں جے کورس تے ہیں ایندا ہیں بہرحال ادے کے بدائیں سی تے استا قدوس ایکڑو خمیرہ ماجون ایندا ہے فی الحال جے کہ اساں نتھا اچ سکن تے اوہ تا وٹھی کرے اد چمچی صبح شام نہرانے استعمال کر سکدا ہے خس خس رات جو اد چمچی کھیر میں کاڑے وہ پین انشاءاللہ تعالی ان سے بھی اللہ تعالی ان کے کافی شفا
0: تمام گھنی مہربانی سامعین واں کے بدائیں ہالوں سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج ہسپتال نواب شاہ ڈاکٹر منظور حسین میمن صاحب اساں دے اسٹوڈیو میں موجود ہیں 03012198151 ڈاکٹر صاحب جو نمبر ہے ڈاکٹر صاحب مختلف بیماریوں بابت جان دینا ہیں معلومات دینا ہیں اساں معزز بدھندڑن کے اللہ تعالیٰ کے حکم سے وہ مریض صحت یاب تھی ونن تھا کا بھی بیماری لا علاج نہ ہی اواں کے کدیں بھی مایوس نہ تھینو متھے جو سور ہوجائے اد متھے جو سور ہے ان کا علاوہ تری ودی ونے تھی ہیپاٹائٹس بی ہے سی ہے جگر جو بیوں بیماریوں ہیں ان سبھی بیماریوں جو ڈاکٹر صاحب کامیاب علاج کندا ہیں جن جو قد ننڈو ہے عورتن یا مردن جے پوشیدہ بیماریوں جو ڈاکٹر صاحب کامیاب علاج کن تھا انہی تے پروگرام جو بھی وقت پانچ پجانے کی طرف ہی ونے پی پر ان کا پہرے اساں ایکڑی کال اجا پروگرام میں شامل کندا ہلوں تھا دسوں کتھا جو کالر ہوں السلام علیکم اولاد نتی تھے پئی ڈاکٹر صاحب اواں کے بدھائندو اواں ایف ایم بدھو یا ایتھے لائن تے رہو بدھو جی ڈاکٹر صاحب
1: بالکل دیکھی چاہیے تو ایک تو جی ان ٹسٹوں مکمل ہیں تھل تو وہ روبرو کھڑی اچن ڈیکھارے ان جو علاج بہرحال ہومیوپیتھک میں موجود ہے ان کی جی پیشنٹ سامنے
0: جی صحیح تو ایف ایم بدھو یا وی ڈاکٹر صاحب کے بدھو
1: بالکل میں آدھے
0: ہاں بدھو بدھو
1: علاج موجود ہے روبرو اچھو ٹیسٹوں کھڑی اچھو تا کے دوا ڈیندی ڈیڑھ جی ذات رب تالا جی ہے شفا وہی ڈیندو ہے پر اساں ہومیوپیتھک میں اڑا کیسز کافی اساں ڈیل کیا ہیں جن سے اللہ تعالیٰ جی مہربانی سے اولاد تھی ویو ہے چاہے پنج سال جو ہوجائے چاہے ویس سال جو ہوجائے ان کے اولاد تھی ویو ہے
0: بالکل یقیناً میں سمجھا تو ادے ڈاکٹر صاحب جو سوال جو جواب بدھی ورتو ہوں جے تاج رپورٹوں ہیں جے تاج ٹیسٹوں ہیں وہ کھڑی کرے تو ڈاکٹر صاحب کے روبرو ڈیکھارو اللہ سی ذات دین والی ہے سامعین پروگرام جو بھی وقت پانچ پجانے کی طرف ہی وجے پی ڈاکٹر صاحب ہر اربا خمیس جمعہ چھنچھر آچر سومر تے صبح جو دہیں کا شام پنجے وگے تائیں جرمن ہومیوپیتھک کلینک ساموں ودھن پوٹرا پیٹرول پمپ کوٹلی کبیر روڈ مہراپور میں مریضن جو علاج کندا ہیں 0301-9196-851 اساں جو نمبر ہے لائیو کال جو ان کے علاوہ ڈاکٹر صاحب جو بھی ساگو نمبر ہے اواں کہیں بھی وقت ڈاکٹر صاحب سے رابطہ کر سکو تھا جدہ بھی دعاؤں کے لیے ہاتھ کھڑو اساں کے پنج دعاؤں میں ضرور یاد رکھو بے پروگرام تے دیندا اجازت اللہ نگہبان اللہ واہی

0: आप सुनेंगे GAFM नेटवर्क पर KTN न्यूज।
1: सिंधवासियन जो पंहिंजी धरतीअ सां रोमांस आहे। हितां जा माण्हू जेतिरी मोहबत पाकिस्तान सां कनि था, ओतिरी मोहबत सिंध सां कनि था। ऐं पाकिस्तान जीअं सिंध बि सदन कमज़ोरी आहे, असां मरी वेंदासीं पर सिंध ते सौदेबाज़ी न कंदासीं। सईद घनी चयो आहे त सिंध जी वहदत खां वधीक का बि शइ न आहे। विरागे जी ॻाल्हि थी त सियासत, वज़ारत ऐं मेंबरशिप खे लताड़ी छॾींदासीं। सिंध जी वहदत लाइ जान बि क़ुर्बान करे छॾींदासीं। सिंध में असेंबली हिकु, गवर्नर हिकु ऐं वॾो वज़ीर बि हिकु ई रहंदो। घर वज़ीर ज़ियाल हसन अंजार जो चवणु आहे त सिंध जी वहदत ते ॻाल्हि आई त माण्हू कंट्रोल में न रहंदा ऐं नवनि सूबनि ऐं इंतज़ामी यूनिट सां सिंध जूं हालतूं बि बलूचिस्तान जहिड़ियूं थी वेंदियूं। सैयद सरदार अली शाह चयो आहे त ही अजीब क़िस्म जा दलील पेश पिया कनि। दलील हिकु ई आहे त सिंध असांजी माउ आहे। डॉक्टर अज़रा फज़ल पैचो चयो त मुल्क पहिरियां ई ॾुखियनि हालतुनि मां गुज़री रहियो आहे। अहिड़ी सूरतयाल में नवां इंतज़ामी यूनिट ठाहिण दानिशमंदाणो फ़ैसिलो न हूंदो। मकानी हुकूमतनि खे अख़्तियार ॾियण वारे मामले ते हक़ीक़तनि खे साम्हूं रखी ॻाल्हाइणु घुर्जे। सिंध असेंबली में नवनि सूबनि बाबति रिथ ते बहस दौरान MQM मेंबर्स पारां पहिरियों ॿीहर इंतज़ामी यूनिट ठाहिण जो मुतालबो। हुकूमती मेंबर जी मुखालफ़त MQM MPA मुइज़ अनवर चयो त कराची खे सिंध खां अलॻि करण जी ॻाल्हि केर बि न पियो करे। عوام جی بہتری لائے انتظامی یونٹ ٹھایا ونن۔ پی پی جے ارباب امیر امان اللہ چیو تا خبر پیجی ویندی تا سندھ جو کیر ہلالی پٹ ہے۔ MQM جی مسرا جبین چیو تا انتظامی یونٹن جو مطالبہ کو گچی ایجنڈا نہ ہے، مقصد رگو بہتر نظام جی بہتری ہے۔ سکندر خاتون چیو تا کرپشن ہے بد انتظامی سبب سندھ میں نون انتظامی یونٹن جو مطالبہ کرے رہا ہوں۔ MPA جاوید آرائی چیو تا سندھ میں آباد لکھے پنجابی سندھ جے وراغے جے خلاف آہن۔ ہری رام کشوری لال چیو تا چھا جا انتظامی یونٹ سندھ جو وراغو توڑی انتظامی یونٹ قبول نہ کرداسی۔ تیمور ٹالپور چیو تا MQM وارا کرے سندھ ورائے نہ سکندا، سندھ جو بچو بچو پینجی دھرتی جے انچ انچ جی حفاظت کندا۔

लालाण वठी छो एडो गुमसुम थी पियो आ छो लबण ते लालाण वठी छो एडो गुमसुम थी पियो आ का मुर्क खंडेरे चेहरे ते तू उल्फत जो इजहार त कर हा इंदुस प्यारा मां मोटी कुछ ॾींहं परे इंतज़ार त कर پنہ توبن یار جیاں کی زہر جدائی چوما پیاں کی پنہ توبن یار جیاں کی زہر جدائی چوما پیاں رکھی پان کے عابد جی جاتے مجھے زندگی تے وچار تکر ہاں ہندوس پیارا ماں موٹی کچھ ڈیہ پہی انتظار تکر میں ہندوس تو کے سان وٹھی مجھے وعدے تے اعتبار تکر